0: ఇది
1: पावर एक्स एनर्जी टॉनिक पावर एक्स एनर्जी टॉनिक कचरिस्ता सु वजूद कमजोरी भी हर वक्त बेदमए पमख मु तिर सरी भी या दस्तर गुदलान दे तोरे हल्की भी दकीना स्तो नपस उदरे दो सरा सरगे तोरे तोरे के दलु लपारा इस्तेमाल करे पावर एक्स एनर्जी टॉनिक स्पेशल दहग माशुमानु दपारा हम फायदेमंदे कुमची वधन कई जल जल की गंदे चिप्सुना और तुरन ये खोली याद साथ पावर एक्स एनर्जी टॉनिक मेन डिस्ट्रीब्यूटर मोहसिन शाह ट्रेडर्स जेल मोल बटाग्राम दराबितेश मेरदा 0311-158-7745 बल नंबर दे 0311-84-33-878
2: تاسو اورئ ریڈیو امن ریڈیو امن دا امن آواز ستاسو آواز
3: د پټګرام خلکو د پاره د خوشحالی زیری اوس تاسو لا بل ځای ته تلو ضرورت نشتا ستاسو په خپل هار پټګرام کې ډیر معیاري او د ضرورت ټول سیزونه ملاویدل شي لکه دال چاول هر قسمه مصالحې لکه حافظ کابلی پلاو حافظ سالن مسالہ او حافظ بریانی مسالہ او دا کمال خبر پک دادا چې دا یو کیلو مسالے سرا دو ڈبی فری کولڈ ڈرنکس او ہر قسم جوس ور سره هم ملاوی گی دا ماشومان دا پارا دا ہر ایک اپنی وارا او سٹرینڈن پیمپر هم ملاوی گی لکراہات سنائپیس او روم پرز نوبیا ہم نن تشریف روڑے ریاض کریانا اینڈ جنرل سٹور بٹگرام تھا او ترلا سکی دا کور ٹول راشن ہم پا ہول سیل او ہم پا پرچون او پتہ یاد ساتے ریاض کریانا اینڈ جنرل سٹور یونائٹڈ مارکیٹ بٹگرام دا نور معلومات دا پارا پدی نمبر رابطہ ہوکے اسد ہان 0347-61-064-17 محمد ریاض 0300-5632-017 او پی ٹی سیل نمبر ہم یاد ساتے 0997-310-490 ریاض کریانہ سٹور دا اعتماد او دا کوالٹی

0: बिल्कुल ग्रान और रिदन के प्रोग्राम बिल्कुल लाइव हतारे, बिल्कुल लाइव हतारे तासो चिकम दिक कॉल सोम कवली शे एसएमएस सोम कवली शे और डॉक्टर से अपना दाखपल सेहत बारा की तासो खपल मालूमात अगस्ती शे तासो तस्स मसले भी अमलादर पटो मसले या दस नूर मसले भी तासो बदन की पटी भी सखकार भी या तासो द मोबाइल ललारे तासो निशे वेले डॉक्टर से अपना डॉक्टर से प क्लिनिक के मौजूद भी तासो अभी सर अल्ट चिकम दे जगह مسله چې کوم دا ډیسکس کولای شي او کولای شي
1: تبری ویزت بي ته یو خبره کوم کم زمون منوال او ریدون کې یا زمونږ ادا سي ورونه خويندې مرګري چې اغه یې مونږ ته کال کینو کوشش پکار دي چې د اخلاق او د دایره دننه کې ځکه زمونږ دا پروګرام زمونږ مند خويندې موري زنانه دي کنه